हुन्तु सर्वे सता अनिका हुन्तु सर्वे सता सुखी रतानां परिहरन्तु सर्वे सता सर्वदुःखा पमुच्यन्तु।